तर बाहर हर प्रभ एको मिल हर जन मंगल गाए जन नानक दूजी लाभ चलाई अनहद शब्द बजाए अंतर बाहर हर प्रभ एको मिल हर जन मंगल गाए जन